0: One Asian Community Radio, Bradford Asian Radio, on 1413 AM, DAB Plus, mobile app, and online at bradfordasianradio.co.uk. This is Bradford Asian Radio.
1: And the winner is...
2: And the winner is...
3: And the winner is...
1: Your business being heard on the radio.
4: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
5: जब देखो नया सूट नया डिजाइन नया अंदाज आखिर क्या है राज
6: इसमें राज की कोई बात नहीं दरअसल शमा बुटीक का हर सूट ही सबसे अलग होता है
7: जहां हमारी अबी सना सफिनास तवक्कल
5: रंग रसिया ज़ारा शाहजहां करिश्मा
6: नूरे सोबिया नज़ीर मनीजे की फुल कलेक्शन के साथ साथ सिली अंजलि सूट के अलावा ऑर्डर पर भी सूट तैयार किए जाते हैं
7: शमा बुटीक ब्रफो बाजार 36 सेमेट्री रोड ब्रफो BD89RY
6: फाइंड अस ऑन टिकटॉक
8: दूल्हे का सेहरा सुहाना लगता है
9: अरे दुल्हा जब शेरवानी मिलान दुल्हा हाउस की पहनेगा तो सब कुछ ही सुहाना लगेगा मिलान की शेरवानी शलवार कमीज वेस्ट कोट प्रिंस कोट सिर्फ 3 दिन में ऑर्डर पर तैयार किए जाते हैं मर्दाना मलबूसात का ब्रैडफोर्ड का मुनफरिद मरकज जिनके लिबास आम से दुल्हे को शहजादा बना दे
10: मिलान दुल्हा हाउस 8183 व्हाइट एबे रोड ब्रैडफोर्ड BD88DR टेलीफोन 07885428349 अदर ब्रांच द मुगल एम्पोरियम 1304 लीड्स रोड ब्रैडफोर्ड
9: सुनिए जैसा भाभी ने कारपेट डलवाया है हम भी बिल्कुल वैसा ही डलवाएंगे
10: तुम्हें पता है भाभी ने बॉबीज कारपेट्स के स्पेशल ऑफर्स का फायदा उठाया है जहां कारपेट्स फ्रॉम ओनली 299 पर स्क्वायर यार्ड दीवान बेड्स फ्रॉम ओनली 99 पाउंड्स
9: खूबसूरत कारपेट्स लैमिनेट लाइनो और वो भी फ्री मेजरिंग फ्री कोटिंग और फ्री डिलीवरी के साथ बॉबीज कारपेट्स लिस्टेड डाइक ट्रैफिक लाइट्स ओल्ड मिस्टर वैल्यू बिल्डिंग BD3ADN बॉबी आइए भाभी लाइए और दीदा जेब कारपेट से घर सजाइए नंबर मिलाइए 07414260078
11: रवायती खानों से हटकर आज किसी नई जगह जाने को जी चाह रहा है
12: तो खुलकर क्यों नहीं कहती कि आज पल्स जाने का इरादा है
11: जी हाँ पल्स जहाँ फिश एंड चिप्स बर्गर्स फुल इंग्लिश ब्रेकफास्ट फ्रेश केक्स एंड मैक्रूम्स
12: और इसके साथ साथ खूबसूरत माहौल में लाइव पियानो से लुत्फ उठाइए आज ही तशरीफ लाइए ओपन 7 डेज पल्स सी रूम 46 रूली एवेन्यू ब्रैडफोर्ड BD61DA फोन 01274306567 बिहाइंड शेल पेट्रोल स्टेशन
9: अरे सुनते हैं अगली बार खाने का एहतमाम ऐसा करना है कि वाह वाह ही हो जाए
10: ऐसा उम्दा लजीज और मजेदार खाना तो ब्रैडफोर्ड में सिर्फ अवार्ड याफ्ता मंगला केटरिंग वाले ही बनाते हैं
9: मंगनी सालगिरह शादी ब्याह या किसी भी मौका के लिए ऐसे खाने के खाना खाने वाला पूछे कि खाना कहां से बनवाया है
10: और खुशबू लज्जत और जायका खुद गए कि मंगला केटरिंग से आया है
9: मंगला केटरिंग 77 एथिंगटन स्ट्रीट ब्रैडफोर्ड BD8 ATY
10: टेलीफोन 01274731555 मंगला केटरिंग सर्विसेज .uk
9: शादी आ गई है सर पर और कोई फोटोग्राफर नहीं है घर पर
10: लगता है आपने asianweddingsuk.com का नाम नहीं सुना जो आपकी शादी के चलते फिरते हसीन लम्हात हमेशा के लिए फोटोज और वीडियोस के जरिए महफूज करते हैं और फिल्म ऐसी बनाते हैं दूल्हा दुल्हन जैसी चाहते हैं
9: डिजिटल क्वालिटी तेज और दोस्ताना सर्विस मेल और फीमेल फोटोग्राफर्स
10: जिंदगी के यादगार दिन को यादगार तरीन बनवाइए
9: आज ही मुबीन का नंबर मिलाइए
10: 07548419678
9: asianweddingsuk.com जिनकी आम सी फिल्म भी बॉलीवुड से नहीं
0: To promote your business on Bradford Asian Radio, please call our sales team on 01274 306677 or 07800 599 563. Bradford Asian Radio, your sales multiplier. Bradford Asian Radio, the world's local radio.
13: Hararat nabze hasti ki fakat teri raza dekhe. हरारत नब्ज़ हस्ती की फ़कत तेरी रज़ा देखे तमाशा हर कदम बेताब चश्मे आशना देखे खसे जहाँ डूबने को हो अगर बेदर्द मौजों में तेरा ही आसरा चाहे तुझे मुश्किल कुशा देखे बिखर सकता नहीं इस मिल्लत बैजा का शिराज़ा करीमी शान तेरी आप सारा माजरा देखे हकीकत रंग बो की पूछ चश्मे इश्क पेशा से हकीकत रंग बू की पूछ چشمے عشق پیشہ سے جہاں کے ذرے ذرے میں اسے جلوہ نما دیکھے۔ مقام بندگی ہے یہ مٹا کر ماں سوا یکسر، مقام بندگی ہے یہ مٹا کر ماں سوا یکسر نظر، احساس کی اللہ کو حاجت روا دیکھے۔ گلوں کی نازکی دشت و جبل کی داستانوں میں، گلوں کی نازکی دشت و جبل کی داستانوں میں جمالی شان کے جلوے زمانہ جا بجا دیکھے۔ جبین شوق میں اختر سجا اس ذات کا سجدہ، جبین شوق میں اختر سجا اس ذات کا سجدہ، خدا کو دیکھتا ہو تو تیرا جھکنا خدا دیکھے۔ حرارت نفس ہستی کی فقط تیری رضا دیکھے، تماشا ہر قدم بے تاب چشم آشنا دیکھے۔ قصے جان ڈوبنے کو ہو اگر بے درد موجوں میں، تیرا ہی آسرا چاہے تجھے مشکل کشا دیکھے۔ معزز سامعین کرام، ہیلو اینڈ السلام علیکم۔ اس وقت آپ سماعت فرما رہے ہیں بریڈفورڈ ایشین ریڈیو کی نشریات 1413 AM پہ، ساتھ ہی ساتھ پوری دنیا میں یہ آواز پہنچ رہی ہے انٹرنیٹ کے ذریعے۔ آن لائن ہمارا پتہ ہے www.bradfordasianradio.co.uk۔ ساتھ ہی ساتھ آپ کا آپ کے پاس جو بھی فون ہے، اینڈرائڈ اور آپ کے پاس آئی فون ہے، تو ہمارا جو اسمارٹ فون ایپ ہے فری آف کاسٹ ہے، اس کے ذریعے بھی آپ ہماری نشریات سے لطف اندوز ہو سکتے ہیں، اور ساتھ ہی ساتھ چند علاقوں میں یہ نشریات پہنچ پاتی ہیں پلس ڈیپ کے ذریعے۔ سامعین کرام، حسب معمول حسب وعدہ آپ سے مخاطب آپ کی میزبان عثمہ اشفاق پروگرام انتخاب کے ہمراہ، اور ہمیشہ کی طرح پر امید اور دعا گو کہ آپ جہاں کہیں بھی موجود ہیں بخیریت ہیں، شاد و آباد ہیں، اور امید کرتے ہیں کہ آپ بریڈفورڈ ایشین ریڈیو کے ساتھ ساتھ ہیں۔ سامعین کرام، آج کے پروگرام کی جو ترتیب و تفصیل ہے اس سے بھی ہم آپ کو آگاہ کرتے چلیں کہ بڑے آج میلوڈیس قسم کے گیت ہم نے آپ کے لیے کیوں کر رکھے ہیں، جو آپ کو سننے کو ملیں گی آپ کی ڈیڈیکیشنز کے ساتھ ہم پیش کریں گے۔ اس کے علاوہ اگر آپ کی کوئی فرمائش ہے تو ہم اس کو بھی اپنے تئیں پورا کرنے کی بھرپور کوشش کریں گے۔ اور اس کے علاوہ کیا ہوتا ہے سامعین کرام، آپ کے ذوق کی تسکین کے لیے انتخاب کرتے ہیں ہم خوبصورت سی شاعری کا، تو آج کے روز یعنی منڈے کو ہر سوموار کو ہم انتخاب کرتے ہیں متفرق شعرا کا، ان کا منتخب کلام جو ہے وہ آپ تک ہم پہنچاتے ہیں پروگرام میں، گاہے بگاہے آپ سن پاتے ہیں۔ اس کے علاوہ کیا ہے، جی ہاں، تاریخ شعرا کو بھی الٹتے پلٹتے رہتے ہیں ہم، کیونکہ جو قومیں اپنی تاریخ سے سبق نہیں سیکھتی وہ ٹھوکر ضرور کھاتی ہیں، تو بہتر ہے کہ انسان کو بھی انفرادی طور پر بھی اپنا ماضی یاد رکھنا چاہیے اس سے سبق سیکھنے کے لیے، اور جو اقوام ہیں اقوام عالم ان کو بھی اپنا ماضی اپنی تاریخ جو ہے اس سے دلچسپی بھی لوگوں کو بہت ہوتی ہے، اور ساتھ ہی ساتھ اس سے لوگ مستفیض بھی ہوتے ہیں اور سبق آموز تو وہ ہوتے ہی ہیں۔ وہ آج بھی ہم تاریخ کے اوراق کو الٹے پلٹیں گے آپ کے لیے، اور کوئی نہ کوئی تاریخی واقعہ ضرور آپ کے گوش گزار کریں گے پروگرام کے تیسرے حصے میں۔ اس کے علاوہ سامعین کرام، پروگرام کے دوسرے حصے میں آپ جانتے ہیں کہ کیا ہوتا ہے، جی ہاں، اردو ادب کا بہت بڑا نام اشفاق احمد صاحب، جنہوں نے بہت سے ڈرامے لکھے، جنہوں نے کالمز لکھے، انہوں نے کتابیں لکھیں، انہوں نے ناولز لکھے، تو اشفاق احمد صاحب کا جو زاویہ نظر ہے ان کا، جو کتابی شکل میں شائع ہو چکا ہے، اس میں سے ایک باب پڑھ کے ہم آپ تک پہنچاتے ہیں، آپ کو سناتے ہیں، اور یقین کیجئے جو آج کا باب ہے نا اس کا عنوان تو بتا دیتے ہیں، سادہ سا عنوان ہے آٹوگراف، لیکن سامعین کرام اس میں ایسی زبردست باتیں ہیں، حقیقتاً ایسی زبردست باتیں ہیں کہ جن پہ ہماری توجہ عموماً نہیں جاتی، حالانکہ علم سب کو ہے، سب کے علم میں وہ باتیں ہوں گی، یقیناً جب آپ سنیں گے یاد دہانی بھی ہو جائے گی اور بہت کچھ سیکھنے کو بھی ملے گا۔ تو ہماری آپ سے گزارش ہوگی کہ آپ پروگرام کے دوسرے حصے میں اشفاق احمد صاحب کا زاویہ ضرور سنیے گا، 11 بجے کے بعد اسے پیش کیا جائے گا آپ کے لیے پروگرام انتخاب میں۔ اس کے علاوہ سامعین کرام، کس چیز کا انتخاب ہوتا ہے، جی ہاں، آج کی چھوٹی سی خاص بات کے عنوان سے ہم کوئی نہ کوئی جو ہمارے بزرگ گزرے ہیں، جو ہمارے بہت بڑے بڑے سائنٹسٹ گزرے ہیں، دانشور گزرے ہیں، بابے جنہیں کہا جاتا ہے، ان میں سے کسی کا قول جو ہے جو سنہرے حروف میں لکھا جا چکا، جس کو لوگ دہراتے ہیں، ان کو بار بار پڑھتے ہیں، آپ کو کتابوں میں پڑھنے کو ملتا ہے، کوٹ کیا جاتا ہے ان سنہرے الفاظ کو، تو آج کی چھوٹی سی خاص بات کے عنوان سے ایک چھوٹا سا कॉल जो है वो भी हम, जिसे अकवालें जरी कहते हैं ना उर्फ आम में, वो भी हम आपके गोश गुजार करेंगे जैसा कि हमेशा करते आए हैं। तो ये सामीने गराम आज का इंतखाब है। इसके अलावा एक बात आपसे करनी है, किस हवाले से करनी है वो बात, जी हाँ, वालिदैन की जो जिम्मेदारी है ना, उस हवाले से वो बात हम आज आपसे करेंगे इंशाल्लाह ताला अज़ीज। फिलहाल एक खूबसूरत सा गीत आप सब सुनने वालों के नाम करते हैं ब्रेडफोर्ड एशियन रेडियो के जो सामीने कराम हैं हमारे मौजिस, और बताते चलें कि आप किस तरह से शमूलियत इख्तियार कर सकते हैं, इस प्रोग्राम में शामिल हो सकते हैं। बहुत आसान सा जरिया है, तरीका है 01274 ब्रेडफोर्ड का कोड, उसके बाद नंबर में लाइए 3066777 01274306677। इस नंबर के जरिए आप प्रोग्राम में शामिल हो सकते हैं। अगर आप यूके के बाहर से कॉल कर रहे हैं तो एक और नंबर भी है हमारा व्हाट्सएप का, आप उस पर कॉल कर सकते हैं या मैसेज अपना कर सकते हैं 07800599563 07800599563 07800599563। लेकिन ये बताते चलें कि 0004 लगाएंगे आप और उसके बाद फिर आप ये जीरो हटा देंगे और फिर आप 00447800599563 इस नंबर के जरिए आप प्रोग्राम में शामिल हो सकते हैं, अपनी आरा अपनी तजावीज़ हम तक पहुंचा सकते हैं। कोई डेडिकेशन है, कोई फरमाइशी गीत सुनना चाहते हैं या कुछ और बात करना चाहते हैं तो स्टूडियोज़ का सिंपल सा नंबर 01274306677 के जरिए आप हम तक हम पहुंच सकते हैं, बात हमसे कर सकते हैं, या फिर ईमेल कीजिए bradfordasianradio.co.uk पर। तो जी हाँ सामीन कराम, अब चलते हैं प्रोग्राम के पहले खूबसूरत से गीत की जानिब। अल्लाह के पाक नाम से हमने प्रोग्राम का आगाज कर लिया, आपको प्रोग्राम की तरतीब व तफसील बता दी, अब आपका काम शुरू होता है। जी हाँ, आपका काम इस तरह से शुरू होता है कि आप अगर सुन रहे हैं, हमें सुन पा रहे हैं, आपको कोई प्रोग्राम पसंद आ रहा है, अभी तो शुरू हुआ है, वैसे अभी तो आगाज है, आगे आगे फिर आप सुनेंगे, आप देखेंगे क्या कुछ आपके लिए आज हमने इंतखाब कर रखा है, आज का इंतखाब आपको कैसा लगा, सुनिएगा और फिर बताइएगा। लीजिए ये खूबसूरत सा गीत ब्रेडफोर्ड एशियन रेडियो के सुनने वाले मौजिज़ सामीने कराम के नाम।

0: FIP's number one Asian community radio, Bradford Asian Radio. On 1413 AM, DAB Plus, mobile app, and online at bradfordasianradio.co.uk. This is Bradford Asian Radio.
1: And the winner is...
2: And the winner is...
3: And the winner is...
1: Your business being heard on the radio.
4: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed, so find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
5: से पाकिस्तान जाने वाले मुसाफिरों की खुशखबरी
6: अब नीरपुर ट्रेवल्स एंड टूर्स आपके लिए लाए हैं
5: सस्ते फ्लाइट टिकट्स वीजा सर्विसेज
6: उमरा ज़ियारत और हॉलीडे पैकेज
5: तेज तरीन कार्गो और मनी ट्रांसफर सर्विस का बेहतरीन इंतजाम
6: यानी आपके लिए मुकम्मल सफरी सहूलियात का वाहिद मरकज
7: मीरपुर ट्रेवल एंड टूर्स 391 ग्रेट होटल रोड ब्रैडफोर्ड
6: जब चाहे कॉल मिलाएं
5: 01274781168
7: मीरपुर ट्रेवल्स
8: मीरपुर
5: उफ, कितनी प्यारी प्यारी खिड़कियाँ और दरवाजे क्या ही चॉइस है आपका
6: ये चॉइस हमारा नहीं ये तो कमाल है फर्स्ट चॉइस विंडोज यॉर्कशायर का
5: जो कि पायदार मजबूत खूबसूरत डबल एंट्रीपल ग्लेज विंडोज एंड डोर्स के अलावा कंपोजिट डोर से आपके घरों को चार चांद लगाते हैं
6: और प्रॉपर्टी वैल्यू बढ़ाते हैं
5: फर्स्ट चॉइस
6: 106 लिस्टर हिल्स ब्रैडफोर्ड BD71JL
5: घरों की खूबसूरती और हिफाजत बढ़ाइए आज ही फर्स्ट चॉइस का नंबर मिलाइए
6: 01274317644
7: फॉर क्वालिटी वैल्यू स्टाइल एंड सिक्योरिटी योर नंबर वन चॉइस फर्स्ट चॉइस विंडोज यॉर्कशायर
9: अरे सुनते हैं अगली बार खाने का एहतमाम ऐसा करना है कि वाह वाह ही हो जाए
6: ऐसा उम्दा लजीज और मजेदार खाना तो ब्रैडफोर्ड में सिर्फ अवार्ड याफ्ता मंगला केटरिंग वाले ही बनाते हैं
9: मंगनी सालगिरह शादी ब्याह या किसी भी मौका के लिए ऐसे खाने के खाना खाने वाला पूछे कि खाना कहां से बनवाया है
6: और खुशबू लज्जत और जायका खुद गए कि मंगला केटरिंग से आया है
9: मंगला केटरिंग 77 आथिंगटन स्ट्रीट ब्रैडफोर्ड BD8 ATY
6: टेलीफोन 01274731555 मंगला केटरिंग सर्विसेज .uk दुल्हन वो जो पिया मन भाई
9: जेवर वो जो पाकिस्तान ज्वेलर से आए
6: नित नए डिजाइन के सेट चूड़ियां कंगन कांटे
9: बालियां अंगूठियां और हार
6: जो दुल्हन करे सिंगार
9: आज ही मामू काके की दुकान
6: खालिस सोने की पहचान
9: पाकिस्तान ज्वेलर्स से शरीफ लाइए
6: और दुल्हन के चर्चे घर घर पहुंचाइए
9: आपकी शान
6: हमारी आन
9: क्वालिटी की पहचान
6: पाकिस्तान ज्वेलर्स 1 Duckworth Lane ब्रैडफोर्ड BD95ER 01274491442
9: पाकिस्तान ज्वेलर्स ना ही बच्चों का कोई सेफ मुस्तकबिल ना हमारा कब तक ऐसे ही करेंगे गुजारा
6: अरे सेफ पे राइडर जाएंगे ड्राइविंग इंस्ट्रक्टर बनके खूब पैसे कमाएंगे बच्चों को ड्राइविंग भी सिखाएंगे
9: बस ट्रक फोकलिफ्ट टैक्सी लाइसेंस हम है आपको सब कुछ सिखाने को तैयार
6: 30 साल ब्रैडफोर्ड का सबसे बड़ा पुराना और काबिल एतमाद नाम सेफ पे राइडर
9: DSA ऑडिट अप्रूव्ड इंस्ट्रक्टर्स ऑटोमेटिक एंड मैनुअल कार्स ऑनलाइन थ्योरी क्लासेस की सहूलत आज ही विजिट कीजिए
6: 33 वेटले लैंड ब्रैडफोर्ड
9: 01274201679 UK
10: रवायती खानों से हटकर आज किसी नई जगह जाने को जी चाह रहा है
6: तो खुलकर क्यों नहीं कहती कि आज पेल्स जाने का इरादा है
10: जी हाँ पेल्स जहाँ फिश एंड चिप्स बर्गर्स फुल इंग्लिश ब्रेकफास्ट फ्रेश केक्स एंड मैक्रूम्स
6: और इसके साथ साथ खूबसूरत माहौल में लाइव पियानो से लुत्फ उठाइए आज ही तशरीफ लाइए ओपन 7 days पेल्स सी रूम 46 रूली एवेन्यू ब्रैडफोर्ड BD61DA फोन 01274306567 बिहाइंड शेल पेट्रोल स्टेशन
0: ब्रैडफोर्ड एशियन रेडियो Our voice, your choice. Bradford Asian Radio. Call the studio now. 01274306677.
11: जी मुझे सामीने कराम आप समाप्त फरमा रहे हैं ब्रैडफोर्ड एशियन रेडियो की नशियात 1413 AM पे ऑनलाइन भी ये नशियात सुनी जा रही हैं www.bradfordasianradio.co.uk के जरिए और जो हमारा मोबाइल स्मार्टफोन का ऐप है आपके पास खा एंड्रॉयड है या आईफोन है आप हमारी नशियात से लुत्फंदोज हो सकते हैं हमारे मोबाइल ऐप के जरिए जो कि फ्री ऑफ कॉस्ट है ہمیں فون کیا رخسانہ صاحبہ, آپ نے بہت شکریہ, بہت نوازش آپ کی, لائن آپ کی بھی گو تھرو ہو ہی گئی. اور زرکا صاحبہ آپ کے انتہائی مشکور و ممنون, بہت شکریہ پروگرام میں شامل ہونے کے لیے. آپ نے کہا کہ بہت دیر سے آپ کوشش کر رہی تھیں, تو چلیے آپ کی کوشش کامیاب ہو گئی, اس کی بہت خوشی ہے ہمیں, اور آپ سے ہماری بات بھی ہو گئی. تہ دل سے زرکا صاحبہ آپ کے مشکور و ممنون ہیں. آپ جب بھی پروگرام ہم کرتے ہیں ہمیشہ پروگرام میں شامل ہوتی ہیں, اور بہت آپ کی کوشش ہوتی ہے کہ آپ ضرور شامل ہوں, بات بھی کریں. جب آپ سے فرمائش پوچھی تو آپ نے کہا کہ جی گیت تو آپ بہت اچھے اچھے لگا رہی ہیں, تو اپنی ہی پسند کا کوئی گیت جو ہے وہ لگا دیا جائے آپ کے لیے. تو زرکا صاحبہ امید تو کرتے ہیں کہ یہ گیت آپ کو پسند آئے گا, آپ اسی امید پہ ہم لگا رہے ہیں, اور یہ بھی امید کرتے ہیں کہ جو اب تک کا انتخاب تھا, جیسا کہ زرکا صاحبہ آپ نے خود کہا کہ بہت اچھا لگا آپ کو جتنے بھی گیت پیش کیے گئے, کافی دیر سے آپ سن رہی ہیں پروگرام کو, اور جو فون کال کا مسئلہ ہے, جو تکنیکی مسئلہ, اس کے لیے ہم آپ سے معذرت خواہ ہیں. ایسا ہو جاتا ہے بعض اوقات, کوشش تو اپنی یہی ہے کہ لائنز ٹھیک رہیں, آسانی ہو آپ کے لیے, اور تبدیل بھی کی گئی ہے لائن, جو ہمارے سی ای او ہیں انہوں نے پوری کوشش کی ہے کہ آپ کے لیے آسانی ہو, نئی لائن جو ہے اس کا انتخاب کیا ہے. اب ان سے بات کریں گے کہ پھر بھی یہ جو تھوڑی بہت مسئلہ آ رہا ہے اس میں, اس کا معاملہ جو ہے ان کے سامنے ضرور رکھیں گے. بہرحال لیجئے یہ خوبصورت سا گیت زرکا صاحبہ آپ کے نام, یقیناً آپ اسے پسند کریں گی. اور رخسانہ صاحبہ آپ بھی شامل ہوئی تھیں, ہم نے آپ کے نام گیت کیا تھا, یہ گیت بھی آپ کے نام کرتے ہیں, لیجئے اسے سنیے گا.